0: FM 100's time check. It's 9 a.m.
1: जब बात आपकी सेहत की हो तो खालिस्तान बहुत अहमियत रखता है। शोबे मयार की सख्त जांच पड़ताल करता है ताकि इस बात को यकीनी बनाया जा सके कि हर दवा असली और काबिले भरोसा हो। डॉक्टर हमीद जर्नल होमियो और शोबे जर्मनी पिछले 75 सालों से सेहतमंद पाकिस्तान के लिए कोशां।
2: हमारी पुरानी कार तो बिल्कुल ठीक चल रही है।
3: ठीक तो है लेकिन स्पेशल नहीं।
2: मतलब
3: इमेजिन पुश स्टार्ट, मल्टीपल ड्राइव मोड्स, क्रूज कंट्रोल, पावर ड्राइवर सीट, एलॉय रिम्स और सनरूफ।
2: स्पेशल तो लग रही है।
3: और प्राइस सिर्फ 64,49,000।
2: अब समझ आया इसे स्पेशल एडिशन क्यों कहते हैं। एक्सपीरियंस द न्यू Hyundai Elantra 1.6 स्पेशल एडिशन नाउ अवेलेबल एट Hyundai डीलरशिप्स नेशन वाइड।
4: अभी इजी पैसा लोड इन पैकेजेस हब से यूफोन या टेलीनॉर का वीकली पावर ग्रैंड पैकेज सब्सक्राइब करें और आराम से घर बैठे 100 रुपए का डिस्काउंट पाएं। तो देर किस बात की, अमेजिंग डिस्काउंट्स अनलॉक करो विद इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
5: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग। स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन विच विल प्रिपेयर योर चाइल्ड इन बिकमिंग अ फ्यूचर लीडर। एडमिशंस ओपन। फॉर मोर डिटेल्स कॉल नाउ एट 03111117837।
6: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रुपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं। तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
0: This program is brought to you by
7: Try all new Vatika shampoo. Nourishes hair naturally.
0: And
8: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
0: And Sarsabz Nitro Force ko laga aur jeetta ja.
9: FM 100. Like us on facebook.com/FM247365.
10: Let's celebrate
11: 31 years of memories, milestone and moments. FM 100 Pakistan. It's a legacy.
10: Assalamu alaikum Pakistan. Let's celebrate the journey.
12: जी आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान और आज हम बात कर रहे हैं खुश इखलाकी पे। और अगर आपको लोग खुश इखलाक इंसान के नाम से नहीं जानते, यकीन करें जिंदगी आपने जाया की है। और आप लोगों के पैगामात मेरे पास आ रहे हैं बड़े प्यारे प्यारे। और नसीर अहमद कह रहे हैं कि मेरे छोटे भाई के अखलाक बहुत अच्छे हैं, मेरे करीब एक चाय वाले हैं सलमान भाई, वो भी बहुत खुश इखलाकी से पेश आते हैं। तो कितनी अच्छी बात है, आप अपने छोटे भाई के अखलाक की तारीफ करें तो वो वाकई में बहुत खुश अखलाक होगा, क्योंकि फैमिली जो है वो सबसे ज्यादा इस बात की गवाह होती है कि कौन कितना खुश इखलाक है। खुश इखलाकी से जिंदगी बड़ी अच्छी गुजर जाती है उन लोगों के साथ। और जहां पे कोई बद इखलाक लोग होते हैं वो उनके साथ जिंदगी गुजारना बड़े मुश्किल टाइप है। अब आपके खूनी रिश्ते अगर बद इखलाक है तो बंदा क्या करे, फंस गया है वो। लेकिन हाँ, लाइफ पार्टनर में बंदा ये जरूर चाहता है कि वो उसको कम से कम बर्दाश्त कर सके। और मेरे क्लास फेलो कॉलेज में, एंड उसकी बड़ी डिमांड थी कि मेरी बीवी ऐसी हो वैसी हो, बिल्कुल मतलब फिल्म स्टार की तरह हो मेरी बीवी। और तो मैं उसको देखती थी, मैं सोचती थी अपने आप को तो देख ले, खैर यू नो बड़ी तुम्हारी डिमांड है। खैर लड़कों की होती है डिमांड, अपने आप को नहीं देखते लेकिन लड़की उनको बहुत अच्छी चाहिए। खैर लेकिन कुछ अरसे के बाद जब उसकी शादी का वक्त करीब आया तो उसने कहा मेरी डिमांड अब सिर्फ ये हो गई है कि लड़की मुझे बर्दाश्त कर सके। तो आई वॉज लाइक ओके दिस इज गुड, दिस इज मोर रियलिस्टिक कि कोई ऐसा इंसान हो जो आपके आपके गंदे मूड को भी बर्दाश्त कर सके, आपके साथ रह सके, आपके साथ मुस्कुरा सके सिचुएशंस जो डिफिकल्ट है उसके अंदर भी। सो या तो इंसान के लिए बड़ा जरूरी है अखलाक। और सो नसीर अहमद थैंक यू, आपने सलमान भाई की भी तारीफ कर दी है, अपने भाई की भी तारीफ कर दी है। और इसके अलावा आबिद अमीर साहब का भी बड़ा मैसेज, इकबाल हुसैन साहब का मैसेज आ गया, अस्सलाम वालेकुम इकबाल साहब कैसे हैं आप, ठीक हैं। और एक आबिद अमीर का बड़ा अच्छा मैसेज, वो कह रहे हैं कि मौजू पर ये बात ही हदीस है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा आजमाइश अम्बिया कराम पर आई हूँ, फिर उनके बाद दर्जे में करीब है। इंसान को उसके दीन के मुताबिक आजमाया जाता है और साहबा फरमाते हैं ہم نے اپنی زندگی میں حضور صلی اللہ علیہ وآلہ وسلم سے زیادہ مسکراتے ہوئے کسی شخص کو نہیں دیکھا. یعنی سب سے زیادہ تکلیف, آزمائش, صبر اور مسکراہٹ بھی سب سے زیادہ سبحان اللہ. اور یہ اتنی پیاری بات آپ نے کی ہے, تھینک یو سو مچ عابد امیر فار شیئرنگ دس. کیونکہ جو لوگ زیادہ مسکراتے تو زیادہ مسکرا بھی لو نا, تو اس کے بھی پیچھے پڑ جاتے ہیں لوگ, یہ تم یہ ہر وقت بندہ مسکراتا کیوں رہتا ہے, یہ اتنا خوش کیوں ہے, یہ کیا پاگل ہے, اتنا ہنستا کیا, یہ تو یہ بھی ہے, آپ کو پتہ نہیں ہے. بجائے اس کے کہ وہ جو سڑے لوگ ہیں ان کو پاگل بولیں, آپ زیادہ مسکرانے والے, زیادہ خوش رہنے والے لوگوں کو لوگوں نے پاگل بنا لیا. اچھا تم اتنے مسکراتے کیوں؟ میرا ایک ایشور میں دوست ہے جبران اندلیب, اینڈ وہ ہر وقت مسکراتا رہتا تھا, جیسے اس کی لائف میں کوئی ٹینشن ہے ہی نہیں. اور اس سے بھی لوگ یہ سوال پوچھتے تھے, تم کیوں اتنا ہنستے رہتے ہو, کیوں ہر وقت تم اسمائل کرتے رہتے ہو, اور جب بھی تمہیں دیکھو تمہارے چہرے پہ اسمائل ہوتی ہے, کیا سین ہے یہ؟ تو اس نے کہا کہ اس نے یہی جواب دیا کہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم سب سے زیادہ مسکراتے ہوئے انسان. تو پھر جو ہے کیا کہتے ہیں, آپ سوچیں اگر آپ نے ایک سنت اگر آپ نے فالو کرنی ہے تو آپ یہ والی سنت ضرور فالو کریں کہ مسکرانے والے شخص ہوں, آپ کا چہرہ مسکراتا ہو, ہنستا ہو. اور کراسی والوں کو میں ایسے ہی نہیں بول رہی ہوتی کہ سڑے ہیں, آپ خود دیکھ لیں, آپ ابھی دیکھیں, ابھی آپ اپنے آس پاس دیکھیں تو آپ کو پتہ چلے گا کتنے کم لوگ مسکرا رہے ہیں. خوشیاں جو ہے وہ کہتے ہیں نا, کیا ہوا اگر خوشی نہیں بس میں, مسکرانا تو اختیار میں ہے, مسکرانا ہے آپ کے اختیار میں. اور مسکرانے سے بات کی سنگینی تھوڑی کم لگتی ہے, اور جو چہرہ مسکراتا ہوا ہوتا ہے نا, اس کے چہرے پہ شکر گزاری ہے کہ یار اللہ تعالیٰ نے مجھے جو کچھ دیا ہے, میں کارپینٹر ہوں, میں جو ہوں اتنا امیر نہیں ہوں, لیکن میں شکر گزار ہوں. یہ ایک بڑی دولت ہے, آپ کے پاس بہت کچھ ہو اور آپ کے چہرے پہ اسمائل نہ ہو, اس کا مطلب ہے آپ شکر گزار انسان نہیں ہیں, آپ بس عجیب سڑے ہیں. تو خیر سڑے نہ رہیں اور مسکرائیں, یہ بہت زیادہ ضروری بات ہے, اس سے آپ کی فیس ویلیو بھی بڑھ جاتی ہے, رائٹ. لیکن سب سے زیادہ آپ اس لیے مسکرائیں کہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی یہ سنت ہے. تو تھینک یو عابد امیر, آپ نے اتنا اچھا ہمیں میسج کیا. آپ لوگ بھی ہمیں میسج کر سکتے ہیں آر جے سمیا کے فیس بک پیج پہ, آر جے سمیا کے انسٹاگرام پہ. برہان الدین صاحب کا میسج آیا, کہ آپ کا شکریہ کہ دل خوش کیا, پیاری ناز چلائی, آپ نے اپنی تعریف کرنا اچھا نہیں, شیطانی عمل ہے, پیچھے کوئی تعریف کرے, خدا کو راضی رکھو, خدا کے حبیب کو راضی کرو, اتنی محنت کرو آپ کی تعریف ہوگی. بالکل صحیح بات ہے برہان الدین صاحب, لیکن اگر کوئی بھی آپ کی تعریف نہ کرے آج کل کے دور میں تو خود ہی اپنی کرنی پڑتی ہے, یہ بھی ایک بات ہے. اور آپ اتنے سنجیدہ کیوں ہو جاتے ہیں ہر وقت, آپ اتنے سیریس کیوں رہتے ہیں برہان الدین صاحب؟ یار مطلب تھوڑا کبھی بندہ آپ بھی تھوڑا اسمائل کر لیں یار, مطلب ہر وقت ٹینشن والے میسج ہیں. اور میں بتا رہی ہوں کہ زیادہ دکھی اور پریشان والے میسجز میں شامل نہیں کرتی, میں زندگی میں بڑی ٹینشن ہے ویسے بھی. تو اگر آپ خوش مزاج, خوش اخلاق انسان ہیں تبھی رابطہ کریں, اور اگر آپ سڑے ہیں تو سڑے ہی رہیں اپنی دنیا کے اندر, اونلی ہیپی پیپل الاؤڈ آن مائی شو. اچھا, اور انزی کہہ رہے ہیں سب سے خوش اخلاق بندہ وہ ہوتا ہے جو آپ کی بات سن کر صحیح کہہ رہے ہو کہہ دے, چاہے اندر سے وہ سوچ رہا ہو کہ یار یہ دنیا کا سب سے بڑا ایڈیٹ ہے. ہاں جی, تو ایسا دوست ہوتا ہے کہ ہاں بھائی تم صحیح کہہ رہے ہو, تم بالکل صحیح ہو. اور کبھی کبھی کچھ مومنٹس ہوتے ہیں لائف میں جب آپ چاہتے ہیں کہ بس آپ کی بات سنی جائے, ہاں ٹھیک ہے تم ٹھیک ہو, جب بندہ اپنے آپ کو وینٹ آؤٹ کر لے تو پھر کہتے ہیں ہاں ٹھیک ہے تم سب سے صحیح نہیں ہو, تمہاری ہی غلطی تھی. لیکن خیر ٹائم ٹائم پہ اچھا دوست وہی ہوتا ہے جس کو پتا ہو کہ کس وقت اپنے دوست سے کیا بات کرنی ہے. ٹائمنگز آر ویری امپورٹنٹ. اور ابھی ٹائم ہوا ہے ہمارے کلاسک ٹائم کا, اور کلاسک ٹائم پہ آج ہم بہت ہی پیاری نعت جو ہے یہ پلے کرنے والی ہوں میں. یہ اس نعت کا ایکچولی مجھے ایک سکھ ہمارے لسنر تھے, وہ کینیڈا سے ہمیں میسج کرتے تھے سکھ, اور وہ جو ہے نا کیا کہتے ہیں, انہوں نے اس نعت کی فرمائش کی تھی, یہ اتنی مشہور نعت ہے. تو آئیے سنتے ہیں.

0: Yes, everybody, तो हो चुका है प्रोग्राम लंच टाइम स्पेशल का बाकायदगी से आगाज. तो भाई जल्दी से आप लोग हमसे हो जाएं कनेक्ट, अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएं, KHI लिखें, स्पेस दें, अपना मैसेज टाइप करें और सेंड कर दें 3636 पे. साथ ही साथ RJ फातिमा खान के ऑफिशियल फेसबुक पेज पर भी स्टेटस हो चुका है अपडेट, तो वहां जाएं, कमेंट करें और अपनी राय जरूर शेयर करें, क्योंकि आज का हमारा सवाल जो है वो बड़ा ही इंटरेस्टिंग है और इस पर हम सबकी राय जानेंगे कि किसको किस तरह ये वक्त गुजारना पसंद है. तो आज का हमारा सवाल ये है कि ट्रैफिक में फंस जाएं तो आप टाइम पास करने के लिए क्या करते हैं. और ट्रैफिक में फंसते ही बहुत सारे लोग बहुत बोर हो जाते हैं, बहुत सारे लोग म्यूजिक सुनते हैं, बहुत सारे लोग फोन यूज करते हैं या किसी से बात करते हैं या फिर बस बेजारी से ट्रैफिक के खुलने का इंतजार करते हैं. तो आप क्या करते हैं हमें जरूर बताएं. हम चलते हैं ब्रेक की जानेब और आते हैं वापस ब्रेक के बाद.
1: It's 12:15 PM. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: خالص اجزا بھروسے مند شفا شعب سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں. ڈاکٹر حمید جنرل ہومیو اور شعب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ.
3: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے؟ اب جنگ میدان جنگ میں نہیں ہمارے ذہنوں میں لڑی جا رہی ہے. اب دشمن کی گولیاں بارود نہیں معلومات ہیں اور نشانہ ہم سب. ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں. ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے. وہ ڈھونڈتا ہے کمزور لمحے، بے روزگار نوجوان، ضرورت مند خاندان، پھر ان کے سامنے بچھاتا ہے خواب، بڑی نوکری، تیز دولت، بیرون ملک سفر، اور پھر کبھی رپورٹر کی صورت میں کبھی NGO ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں، جن سے بدامنی، خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں، ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے. جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے. آپ کی تصویریں، پہچان، فون، سب کچھ خطرے میں ڈال دیتا ہے. تو یاد رکھیے، کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے. کوئی مشکوک چیز، کال یا پیشکش ہو، فوراً رپورٹ کیجیے. حساس مقامات بس اپنے ادارے تک رکھیے، کیونکہ ہر لفظ، ہر کلک، ہر تصویر یا تو حفاظت ہے یا خطرہ. فیصلہ آپ کے ہاتھ میں ہے.
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا. گلی محلوں میں صفائی کا خاص خیال رکھیں، کہیں پر پانی کھڑا نہ ہونے دیں. ڈینگی جان لیوا مرض ہے، علاج سے بہتر احتیاط ہے. دس پبلک سروس میسج از براٹ ٹو یو بائی FM 100. Like us on facebook.com/FM247365. FM 247365.